ಗಂಡಿ ಪರಿಷತ್ತು ತಾರಲೆ ಸಂಸ್ಥಾನದ ತಾರಲೆ ಗಂಡಿ.

This is the first time I've seen it.

buttato

Thank you.

Thank you.

I'm going to go to the hospital.

Thank you.

Thank you.

I'm

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी चुली कौड़ा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षा को व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नंबर 065-75-7624
3: 103.8

होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई पाँच दिन भित्र भवन खाली गर्न सरकारको निर्देशन। नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन। एमाले उपाध्यक्ष पौडेललाई 20 दिन थुनामा राखेर अनुसन्धान गर्न पाउनु पर्ने विभागको माग। पौडेलको पक्राउ गौर न्यायिक भएको एमालेको निष्कर्ष। गुट उपगुटमा नलाग्न र सड़कमा तमसा नदेखाउन कार्यकर्तालाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। सदस्यता नवीकरण नगर्नेहरूलाई पार्टीले नचिन्ने कांग्रेस सभापतिको भनाई। जलवायु परिवर्तनको कारणले विश्व

भोलि आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना साँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। सरकारले उनीहरूलाई राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा ब्याङ्क खातामा उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएको घर भाड़ा रकम मासिक रूपमा किस्ताबन्दीमा ब्याङ्क खातामा उपलब्ध गराइने सूचनामा उल्लेख छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यका नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाएपछि 2608 जनाले नाम दर्ता गराएका छन्। यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी चिन्तित बनेका छन्। गृहमन्त्री सुदन गुरूङले खाएको अमृतमा माछाको काँडा भेटिएको होटललाई 3,00,000 जरिवाना लगाइएको छ। चितवन क्लर्स पजलामा खाना खाँदा यस्तो घटना भएको थियो। अमलेटमा माछाको काँडा भेटिएपछि होटलका 2 कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपूछ समेत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री गुरूङले भरतपुर विमानस्थल नजिकै रहेको उक्त होटलमा खाना खाएका थिए। घटनापछि खाद्य तयारी प्रक्रियामा लापरवाही भएको हो वा अन्य कुनै कारणले यस्तो भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको जनाइएको छ। नेकपा एमाले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। आज बसेको संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलको पक्राउ गौर न्यायिक भएको निष्कर्ष निकालेको प्रमुख सचेतक एन महराले बताउनु भएको छ। बैठकले उपाध्यक्ष पौडेललाई अविलम्ब रिहा गर्न माग गरेको उहाँले बताउनु भएको छ। उहाँले सरकारको कदमको विरूद्धमा सदनमा दृढतापूर्वक प्रस्तुत हुने निर्णय लिएको पनि बताउनु भएको छ। राष्ट्रपतिको प्रथम महाधिवेशनमा प्रदेश सभा खारेजी र स्थानीय तहको संख्या घटाउने अवधारणा पेश भएको छ। उपसभापति डाक्टर सरिम बग्लेले पेश गरेको अर्थ राजनीतिक प्रस्तावनाको पहिलो बुदामै संविधान संशोधन मार्फत यो लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ। पार्टी स्थापनादेखि नै प्रदेशको अहिलेको संरचनामाथि फरक धारणा राख्दै आएको राष्ट्रपतिले पार्टीको महाधिवेशनमा यो विषयमा दस्तावेज नै ल्याएको हो। उहाँले अहिले भएका 753 स्थानीय तहको 1/3 संख्या कटौती गर्ने प्रस्ताव ल्याउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर पार्टी निर्माण गरेको स्मरण गर्दै गुट उपगुटका नाममा राजनीति नगर्न उनीहरूलाई आग्रह गर्नुभएको छ। भर्खरै शुरू भएको बन्द सत्रलाई सम्बोधन गर्दै लामिछानेले गुट उपगुटले सही परिणाम नदिने भन्दै नेताहरूलाई यस्तो भन्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अध्यावधि नगर्न सदस्यलाई पार्टीले सम्मान नगर्ने भए पनि सदस्यको रूपमा चिनिने बताउनु भएको छ। हिजो झापा पुग्नुभएको सभापतिले इतर पक्षका नेताहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। पूर्व सभापति शेरबहादुर देवल र डाक्टर शेखर कोइराला समूहका नेताहरूले सदस्यता अध्यावधि गर्नुभएको छैन। उहाँले सदस्यता अध्यावधि नगर्नेलाई सिस्टमले नै क्रियाशील सदस्यको रूपमा नचिनिने बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन भनेको कानून भन्दा माथि कोही पनि नहुने बताउनु भएको छ। झापा पुग्नुभएका सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्न बताउनु भएको छ। उहाँले कांग्रेसले नागरिकका मुद्दा उठाउने बताउनु भएको छ। राष्ट्रिय सभाका सदस्यहरूले सरकारले शिक्षा क्षेत्रलाई समेत बेहाल र अस्तव्यस्त बनाएको टिप्पणी गर्नुभएको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको हो। बैठकमा नेपाली कांग्रेसका सांसद जगत तिमिल सिन्हा, नेकपा एमालेकी सांसद सम्झना देवकोटा र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद घनश्याम रिजालले सरकारको शैक्षिक नीतिको कडा आलोचना गर्नुभएको छ। नेपाली कांग्रेसका सांसद तिमिल सिन्हाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था सिर्जना गरेको आरोप लगाउनु भएको छ। उहाँले सरकारका पछिल्ला कदमहरू भदौ 24 गते सिंहदरबार

0: शीतल निवास र सर्वोच्च अदालत जलाउने जस्तै ध्वंसात्मक भएको दावी गरेको छ। सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने महत्वपूर्ण समय विश्वविद्यालयका पदाधिकारीहरूलाई हटाएर गम्भीर गल्ती गरेको उहाँको भनाई रहेको थियो। सरकारले सार्वजनिक सवारी साधनको दर्ता आंशिक रूपमा खुला गरेको छ। यातायात व्यवस्था विभागले जेठ 8 गतेसम्म एलसी खोलिएको तथा आयात प्रक्रिया अघि बढ़ाइसकेको सार्वजनिक सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो। सरकारले जेठ 7 गते सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो। 2083 जेठ 7 गतेको निर्णय अनुसार सार्वजनिक सवारी साधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म दर्ता रोक्का रहनेछ। उक्त निर्णय लागू हुनु अघि नै प्रतिपत्र एलसी खोलिसकेका आयात प्रक्रिया अघि बढ़ाएका थिए। नेपाल भित्रिसकेका सवारी साधनको आवश्यकता कागजात परीक्षण गरी दर्ता प्रक्रिया अघि बढ़ाउन सकिनेछ विभागले जारी गरेको पत्रमा उल्लेख छ। समृद्ध हरिनाश सुखी हरिनाश वासीको मूल संकल्प र दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै हरिनाश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम स्तरमा कुल 44,24,00,000 रूपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पूर्वाधार विकास कृषिमा आधुनिकीकरण रोजगारी सृजना र प्रशासनिक सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ खाका प्रस्तुत गरेको हो। विनियोजित कुल बजेट मध्ये चालुतर्फ 67 कार्यक्रम सहित 30,52,00,000 रूपियाँ छुट्याइएको छ भने भौतिकगत पूर्वाधार र विकास निर्माणका कार्यका लागि पूँजीगत तर्फ 13,72,00,000 रूपियाँ मात्र सुनिश्चित गरिएको छ। यस वर्षको नीतिदाता कार्यक्रमले परम्परागत शैलीका विकासलाई त्याग्दै प्रविधि र श्रममा आधारित आधुनिक प्रणालीलाई प्राथमिकता दिएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी मृत्यु दुर्घटना उद्धार तथा विभिन्न समस्यामा परेका श्रमिक र तिनका परिवारलाई राहत तथा न्याय दिलाउने उद्देश्यले व्यास नगरपालिका मार्फत संचालित सुरक्षित आप्रवासन कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष 2076-77 2082-83 जिल्ला प्रशासन कार्यालय तनहु स्थित केन्द्रबाट 43,125 जनाले सेवा लिएका छन्। सेवाग्राही मध्ये 14,735 महिला 28,391 पुरूष र एकजना अन्य रहेका छन्। मंगलबार व्यास नगरपालिकाले संचारकर्मीसँग आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरण अनुसार सो अवधिमा 36,542 सम्भावित श्रमिक र 1,358 वैदेशिक रोजगारबाट फर्किएका श्रमिक 956 समस्या सहजीकरणका सेवाग्राही तथा 4,259 अन्य प्रयोजनका सेवाग्राहीले सेवा प्राप्त गरेका छन्। नेपाल सरकार गण्डकी प्रदेश सरकार स्थानीय तह तथा हिलभेटास नेपालको सहकार्यमा संचालित सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारीसँग सम्बन्धित 986 विभिन्न प्राकृतिक मुद्दामा सहजीकरण गरिएको छ। तीमध्ये 395 ठगी 128 मृत्यु 150 दुर्घटना तथा स्वास्थ्य उपचार 105 करार उल्लंघन 98 उद्धार 29 जेल 26 बेपत्ता तथा 26 अन्य प्राकृतिक मुद्दा रहेका छन् जसमध्ये 774 मुद्दा सफलतापूर्वक समाधान गरिएको जनाएको छ। कार्यक्रम मार्फत वैदेशिक रोजगारीका क्रममा मृत्यु दुर्घटना ठगी लगायतका घटनामा परेका श्रमिक तथा परिवारका लागि विभिन्न निकायसँग समन्वय गरी हालसम्म 32,14,58,518 रूपियाँ बराबरको आर्थिक सहायता तथा क्षतिपूर्ति प्राप्त गर्न सहजीकरण गरिएको छ। मृत्यु भएका श्रमिकका परिवारलाई मात्रै 20,43,44,518 रूपियाँ तथा दुर्घटना एवं स्वास्थ्य उपचारका घटनामा 6,12,98,000 रूपियाँ उपलब्ध गराउन कार्यक्रमले भूमिका खेलेको तथ्याङ्कमा उल्लेख छ। मनोसामाजिक परामर्श सेवा पनि सामी कार्यक्रमको महत्वपूर्ण पक्ष बनेको छ। 2076 मंसिरदेखि 2082 असर मसन्तसम्म 666 जनाले परामर्श सेवा लिएका छन्। तीमध्ये 583 महिला र 83 पुरूष रहेका छन्। डिप्रेसन घरेलु हिंसा आत्महत्याको सोच तथा अन्य मानसिक तनाव समस्यामा परेकालाई परामर्श प्रदान गरिएको थियो। त्यसै गरी एकै हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्ष मार्फत 2611 जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ। तालिम लिनेमा 2576 महिला र 35 पुरूष रहेका छन्। चालू आर्थिक वर्ष 2082-83 मात्रै 364 जनाले उक्त कक्षा पूरा गरेका छन्। चालू आर्थिक वर्षमा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिनेहरूको पालिकागत विवरण अनुसार व्यास नगरपालिका पहिलो स्थानमा रहेको छ। व्यासका 1553 शुक्लगण्डकीका 1320 भानुका 1144 भीमतका 834 मैग्दीका 684 तथा देवघाटका 380 जनाले सेवा लिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने जलवायु हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरेको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घट्न सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1000 भन्दा नयाँ बिरामी भर्ना भइरहेको बताएको समाचारका संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाईमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डै 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा कम हो। यति बेला 186,000 जना संक्रमित भएको थिए भने 440 जनाको ज्यान गएको थियो। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक हवस्त। यिनै खबरहरूसँगै बिहान 5:35 ढोरबारे हाइलाइट सकिएको छ। 7 थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुन्छ रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि जान्छे, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइन्छ, साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
7: Oh, true, दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै हुँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ।